नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले सगरमाथामा आरोहण गर्ने पहिलो असमिया महिला आरोही रूपामणि गढ र टोलीका नेतृत्व गर्ने भनिता तिमोङ पीलाई बधाई दिएका छन्। मुख्यमन्त्रीले दुवै उपलब्धि असमको नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत रहेछ भनेर बताए। केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालले रूपामणि गढ र भनिता तिमोङ पीलाई उनीहरूको उपलब्धिको लागि बधाई दिए। हिजो सामाजिक सञ्जालमा एक सन्देशमा सोनोवालले भने कि अभियानले विश्वको सर्वोच्च शिखर सगरमाथामा असमका छोरीहरूको दृढ सङ्कल्प र साहसलाई कोरेको छ, जुन चाहिँ धेरैको लागि कल्पना हो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो नयाँ दिल्लीमा केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणलाई भेट गरेर राज्यका विकास र उन्नयनको रूपरेखा सम्पर्कमा विस्तृत छलफल गर्दछन्। वित्त मन्त्रीको सहकारी वासभवनमा अनुष्ठित यो बैठकमा मुख्यमन्त्री डाक्टर शर्माले विगत 5 वर्षमा असमलाई अघि बढाएको सहयोगिताको निम्ति श्रीमती सीतारमणलाई धन्यवाद ज्ञापन गर्दछन्। सहकारी विस्तृतमा प्रकाश भएअनुसार छलफलमा राज्यको अर्थनैतिक विकास, आन्तर्गाँठो सम्प्रसारण र विनियोग सम्पर्कीय विभिन्न दिशा विषयमा डाक्टर शर्माले वित्त मन्त्रीलाई जानकारी गराउँछन्। उहाँले भन्छन् कि असमको अर्थनीति शक्तिशाली पार्नलाई योगायोग व्यवस्थाको उन्नति साधनको उद्देश्यले राज्य सरकारले ठूलो परिसरको प्रकल्प साथै औद्योगिक विनियोग र कल्याणमूलक योजना रूपायण गरी आएका छन्। बैठकमा राज्यका मुख्य सचिव डाक्टर रवि कोटा र मुख्यमन्त्रीका अतिरिक्त मुख्य सचिव डाक्टर के त्रिवेदी उपस्थित रहन्छन्। १६०० असम विधानसभाको पहिलो सत्रको एक दिनको लागि बढाएको छ। विधानसभामा 17 मे 21 देखि 26 सम्म हुने तालिका थियो, तर अब मेमा समाप्त हुनेछ। सभामुख रञ्जित कुमार दासको अध्यक्षतामा बसेको बैठकले सत्तारूढ र विपत्ति दुवै दलका विधायक र उपस्थितिमा सदनको कार्यवाही एक दिनको लागि बढाएको निर्णय गरेको हो। सदनले भोलि राज्यपालको भाषणको लागि प्रस्तावमा छलफल गर्नेछन् र मुख्यमन्त्रीले त्यसको जवाब दिनेछन्। सरकारले मे 26 मा साँधो नागरिक संहिता विधेयक पेश गर्नेछन् र विधेयकमाथि छलफल हुनेछ। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। वायुसेनाले हिजो मणिपुरमा अशान्तिको कारण इम्फलमा अलपत्र परेका आसामका 132 एनसिसी केडेटहरूलाई उद्धार गरेका थिए। केडेटहरूलाई वायुसेनाको दुवै AN-32 वर्गको विमानबाट आसाम ल्याइएको थियो। यीमध्ये 54 जनालाई जोरहाट एयरबसमा र बाँकी गुवाहाटीमा ल्याएका थिए। केडेटहरूमध्ये 11 देखि 20 मेसम्म इम्फलमा आयोजित NER फ्लाइङ क्याम्पमा भाग लिइरहेका थिए र इम्फलमा अशान्तिको कारण सडकहरू बन्द भएपछि मे 20 मा त्यहाँ फसेका थिए। केडेटहरू उनीहरूको अभिभावकहरूले केडेटहरूका सुरक्षाप्रतिको प्रतिक्रिया र प्रतिबन्धको लागि रक्षा मन्त्रालय र वायुसेनालाई धन्यवाद ज्ञापन गरेका छन्। मणिपुर एनसिसी वायुसेनामा अशान्त परिवेशको लागि आबद्ध भइरहेका असमका 132 जना एनसिसी केडेटलाई उद्धार गरिएको छ।

मटक राज्यका प्रतिष्ठाता स्वर्गदेव सर्वानन्द सिंहको स्मृति उपलक्ष्यमा आज मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले श्रद्धा निवेदन गरेका छन्। एउटा वार्तामा मुख्यमन्त्री डाक्टर शर्माले मटक जनगोष्ठीको अन्यतम श्रेष्ठ राजा स्वर्गदेव सर्वानन्द सिंहको स्वदेश प्रेम, असाधारण वीरत्व र दूरदर्शी नेतृत्वको आदर्शको तरुण प्रजन्मको लागि अघि बढेर जाने आशा प्रकाश गर्दछन्। असमका भूमिपुत्रहरूको बीचमा अन्यतम खिलन्जिया जनगोष्ठी मटकहरूको ज्येष्ठ राजा स्वर्गदेव सर्वानन्द सिंहको स्वरणमा राज्य सरकार सांस्कृतिक परिक्रमा विभागका उद्योगमा तिनसुकिया जिल्ला प्रशासनले 224 संख्यक स्वर्गदेव सर्वानन्द सिंह दिवसको आयोजना गरेको थियो। आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट सुनिरहनु भएको थियो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ट्स, साथै 101.6 मेगाहर्ट्समा। समय यस बेला दिउँसोको 3:22:30 भइसकेको छ। श्रोताबिन, हजुरहरू सबैलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। कार्यक्रममा आज प्रस्तुत छ श्रोताहरूको प्रिय गीतहरूको कार्यक्रम एनाउन्सार छनौटे गीतहरूको कार्यक्रम, अर्थात् मलाई मनपर्ने गीतको कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त यो पहिलो गीत सुनौ। गाउँदै हुनुहुन्छ प्रदीप कुमार शर्मा।

श्रोताहरूले गीत सुन्दै हुनुहुन्थ्यो प्रदीप कुमार शर्माको कण्ठमा। मलाई मनपर्ने गीतको कार्यक्रममा आउनुहोस् त अब सुनौ रुमा अधिकारीको स्वरलाई।